0: नेक्स्ट कॉलर गुरु सोखराज जखम जैना सिफर 938-280-495। अस्सलाम वालेकुम जी। خیریت دے جی تاسو خپل لوی تاسو خی ٹھیک ٹھاک کی
1: نور
0: بس تاسو